0: को बेजार करके लौटे उस अरसे हवा का अब तक है बोझ दिल पर, उस अरसे हवा का अब तक है बोझ दिल पर, अच्छा हुआ जो खुद को बेजार करके लौटे। और ये शेर खास तौर से मुलाहजा करें शबर साहब, देखिए कि कब तक न साफ करते उनसे हिसाब हिजरा, कब तक न साफ करते उनसे हिसाब हिजरा, उस बार था जो बाकी इस बार करके लौटे, कब तक न साफ करते उनसे हिसाब हिजरा, उस बार था जो बाकी इस बार करके लौटे। और शेर देखिए कि क्या मुफ्त है ये सौदा जो चाहे उस गली में,
1: क्या मुफ्त है
0: क्या मुफ्त है ये सौदा जो चाहे उस गली में, जा नजर लेके जाए दीदार करके लौटे, क्या मुफ्त है ये सौदा जो चाहे उस गली में, जा नजर लेके जाए दीदार करके लौटे। और आखिरी शेर मुलाहजा फरमाए कि जाते हैं लोग ऐसे थक हार कर जहां से, जाते हैं लोग ऐसे थक हार कर जहां से, घर अपने जैसे कोई बाजार करके लौटे, जाते हैं लोग ऐसे थक हार कर जहां से, घर अपने जैसे कोई बाजार करके लौटे।
1: बहुत अच्छा समीन, आप अभी महसूस हो रहे थे जनाब अहमद महफूज साहब के बहुत ही उम्दा मुरस्सा कलाम से। और अब अखीर में मैं जिन्हें दावत सुखन दे रहा हूँ वो किसी तारुफ़ के मोहताज नहीं है। मैंने भी देखने की हद कर दी, मैंने भी देखने की हद कर दी और वो भी तस्वीर से निकल आया। इस शेर के खालिक जनाबे शेख रसूल साहब से दरख्वास्त गुजार हूँ कि आप अपना कलाम।
2: शुक्रिया। मैं अवलन तमाम लोगों को यौम आज़ादी की मुबारकबाद पेश करता हूँ। चंद शेर, एक मतला इस तरह है, मुलाहजा कीजिए। शजर पे फूल तो चेहरों पे लब लगे हुए हैं,
3: शजर पे फूल तो चेहरों पे लब लगे हुए हैं,
2: शजर पे फूल तो चेहरों पे लब लगे हुए हैं, हमें खबर है कि जिसके सबब लगे हुए हैं, शजर पे फूल तो चेहरों पे लब लगे हुए हैं, हमें खबर है कि जिसके सबब लगे हुए हैं। मुलाहजा कीजिए कि तो ये है असल हरीफ, ऐसा तो गुमा भी न था, तो ये है असल हरीफ, ऐसा तो गुमा भी न था, ये मेरे साथ जो नामो नसब लगे हुए हैं, तो ये है असल हरीफ, ऐसा तो गुमा भी न था, ये मेरे साथ जो नामो नसब लगे हुए हैं। मुलाहजा कीजिए, है कोई गोशाए दुनिया जो शर से खाली हो, है कोई गोशाए दुनिया जो शर से खाली हो, अदब के पीछे भी कुछ बेअदब लगे हुए हैं, है कोई गोशाए दुनिया जो शर से खाली हो, अदब के पीछे भी कुछ बेअदब लगे हुए हैं। और मुलाहजा कीजिए कि उसे मिला है जो ऐसे, हमें वो कैसे मिले, उसे मिला है जो ऐसे, हमें वो कैसे मिले, उधेड़ बुन में इसी सब के सब लगे हुए हैं,
3: क्या
2: उधेड़ बुन में इसी
3: वाह वाह
2: सब के सब लगे हुए हैं। वही शेर मुलाहजा कीजिए कि ये फूल फल जो नजर आ रहे हैं शाखों पर, ये फूल फल जो नजर आ रहे हैं शाखों पर, लहू बदन का निचोड़ा है तब लगे
3: लगे हुए हैं, क्या बात है,
2: ये फूल फल जो नजर आ रहे हैं शाखों पर, लहू बदन का निचोड़ा है तब लगे हुए हैं। और जनाब ये मक्ता हाजिर है कि सभी को उसका सरापा लगा है सबसे जुदा, सभी को उसका सरापा लगा है सबसे जुदा, मगर वो नैन तो शह पर गजब लगे हुए हैं, सभी को उसका सरापा लगा है सबसे जुदा, मगर वो नैन तो शह पर गजब लगे हुए हैं। बहुत शुक्रिया जनाब। ये दूसरी गजल के चंद अशआर मुलाहजा कर लीजिए, मतला खास तौर पेश कर रहा हूँ कि ये फतह जहले मुसलसल भी एक कमाल तो है, ये फतह जहले मुसलसल भी एक कमाल तो है, जवाब हो न हो इसका یہ ایک سوال تو ہے،
3: یہ ایک سوال تو ہے،
2: یہ فتح جہل مسلسل بھی ایک کمال تو ہے، جواب ہو نہ ہو اس کا
3: یہ
2: ایک سوال تو ہے، ہوں میرا ذکر تو اٹھ جاتے ہیں وہ محفل سے،
3: ہوں
2: میرا ذکر تو اٹھ جاتے ہیں وہ محفل سے، مگر میں خوش ہوں کہ ان کو میرا خیال تو ہے، مگر میں خوش ہوں کہ ان کو میرا خیال تو ہے۔ اور ایک شعر یہ ملاحظہ کر لیجئے، یہ ویڈیو کانفرنسنگ جو آج کل ہے، غالباً یہ شعر میں نے اور تو کہیں سنا نہیں، یہ اس پہ ہے، ملاحظہ کیجئے کہ ملے بھی پردہ برقی پہ ان سے بات بھی کی، ملے بھی پردہ برقی پہ ان سے بات بھی کی، بنا میں ہجر یہ ایک صورت وصال
3: تو ہے،
2: ملے بھی پردہ برقی پہ ان سے بنا میں ہجر یہ ایک صورت وصال تو ہے، اس کا مقطع حاضر ہے کہ بچھڑ گئے ہیں جو لمحے بچھڑنے تھے شہ پر، بچھڑ گئے ہیں جو لمحے بچھڑنے تھے شہ پر، بھلے ہی غم نہ کریں ہم مگر
3: ملال تو ہے،
2: ملے بھی پردہ برقی پہ ان سے بات بھی کی، بنا میں ہجر یہ ایک صورت وصال تو ہے۔ شکریہ۔ ایک غزل کی چند شعر میں اور پیش کر رہا ہوں، ملاحظہ
3: کیجیے،
2: غالب کی زمین میں چند شعر ہیں، مطلع یہ ہے کہ مشرب شعر کے رندوں کا وہ ایک پیر بھی تھا، مشرب شعر کے رندوں کا وہ ایک پیر بھی تھا، سب پہ غالب تھا مگر معتقد میر بھی
3: تھا۔
2: مشرب شیر کے رندوں کا وہ ایک پیر بھی تھا، سب سے غالب تھا مگر معتقد میر بھی تھا۔ ملاحظہ کیجئے کہ ہم نے اس وقت معافی کی روایت ڈالی، ہم نے اس وقت معافی کی روایت ڈالی، غیر جب زیر بھی تھا اور تہے شمشیر بھی تھا۔ ہم نے اس وقت معافی کی روایت ڈالی، غیر جب زیر بھی تھا اور تہے شمشیر بھی تھا۔ ملاحظہ کیجئے کہ فاش یہ راز فرشتوں کے لکھے پر ہی ہوا، دیکھیے میں نے اس کو دوسرے پہلو سے کہا، غالب نے بھی کہا ہے، ملاحظہ کیجئے کہ فاش یہ راز فرشتوں کے لکھے پر ہی ہوا، آدمی کوئی ہمارا دم تحریر تھا، فاش یہ راز فرشتوں کے لکھے پر ہی ہوا، آدمی کوئی ہمارا دم تحریر بھی تھا۔ ملاحظہ کیجئے کہ شعر تو تم بھی نیا کہتے ہو لیکن شہ پر، شعر تو تم بھی نیا کہتے ہو لیکن شہ پر، کہتے ہیں اگلے زمانے میں کوئی میر بھی تھا۔ بہت شکریہ جناب۔
1: سامعین اکرام، ابھی آپ نے ان معزز شعراء اکرام کا انتہائی مرصع اور بہت ہی نادر کلام سنا۔ ہمارے آج کے آکاش پانی کے اس مشاعرے میں جن شعراء اکرام نے کلام پڑھا، ان میں یہ خاکسار ناصر عزیز نے اپنا کلام سنایا، اور اس کے علاوہ جن شعراء نے کلام پڑھا اس میں جناب فاروق بخشی صاحب، جناب احمد محفوظ صاحب اور جناب پروفیسر شہپر رسول صاحب نے اپنا کلام آپ کی خدمت میں پیش کیا۔
4: سامعین، ابھی آپ مشاعرہ سن رہے تھے، نظامت کے فرائض انجام دے رہے تھے جناب ناصر عزیز۔ اور سامعین، ایک بار پھر آپ سب کو جشن آزادی کی پرخلوص مبارکباد، اور اب اپنے دوست محمد علی کمال کو اجازت دیجیے۔ خدا حافظ۔
5: یہ آکاش وانی دلی کا انڈرپرسٹ چینل ہے، میڈیم ویو 366.3 میٹر ارتھات 819 کلو ہرٹس، ڈی آر ایم 810 کلو ہرٹس پر۔ ابھی آپ نے مشاعرہ سنا، اور اب سے کچھ ہی دیر بعد یعنی 8:30 پر آپ سنیں گے فلم سنگیت کا کاریکرم۔ 8:45 پر سمے ہوگا سماچار سندھیا کا، اور ٹھیک 9:00 آپ سنیں گے ایوننگ نیوز۔ 9:15 پر آپ سن سکتے ہیں اردو میں خبریں۔ کرپیا ہمارے اگلے کاریکرم کی پرتیکشا کیجیے۔ یہ آکاش وانی دلی کا انڈرپرس چینل ہے، میڈیم ویو 366.3 میٹر ارتھات 819 کلو ہرٹس، ڈی آر ایم 810 کلو ہرٹس پر۔ आप सभी को स्वतंत्रता दिवस की हार्दिक शुभकामनाएं। आज का दिन आपका